0: ان کا اثر دیکھو اور ان کا سیڈ کتنی چھوٹی چھوٹی باتوں پہ ہیں. اب چھوٹی چھوٹی باتوں میں اگلا بندہ بھی خوش, میں بھی خوش, ایٹموسفیئر بھی خوش. تو لوگ کہتے ہیں اس گھر کے اندر وائبریشن بڑی گندی سی آتی کسی کے گھر جاؤ تو.
1: اب جب آپ نے یہ کیا ہوگا نا کہ اسٹاف نے کہا, پھر آپ نے کہا میرے سر پہ رکھتے, تو پہلے آپ ڈسٹرب ہوئے, اسٹاف جس کو بلا وہ ڈسٹرب ہوا,
0: ہو جا کے نیچے اسٹاف کو بھی کیا ہوگا,
1: ویری گڈ, ہو جا کے نیچے اسٹاف کو بلا ہوگا, پھر انہوں نے بھی دو چار تھاٹس کریٹ کی ہوں گی. آپ کے ساتھ جو بیٹھ کر چائے پی رہے ہوں گے, سپوز وائف بیٹھے بچے, وہ بھی انہیں کیسے بات کرتے, وہ بھی ڈسٹرب ہوئے ہوں گے. تو سرشتی مائی ورلڈ گاٹ افیکٹڈ, میری پوری سرشتی افیکٹ ہو گئی میری ایک تھاٹ سے. کتنی امپورٹینٹ ہے اپنی جیون کو بیوٹیفل بنانا, کتنا ایزی ہے.
0: تو یہ جو آپ کہہ رہی تھی ابھی, میں نے سائروں کو اتنی سرشتی کو اتنا ڈسٹرب کیا, وہ بھی میرا بیڈ کرما ہے, کارمک اکاؤنٹ میں آ جائے گا؟
1: آئی جائے گا نا سر,
0: سچ سچ
1: آئی جائے گا نا. مطلب آپ
0: کیا نہیں, مطلب اتنی چھوٹی سی بات سے سیکھنے کو ملتا ہے. اور ہم میں بڑی بڑی کتابوں میں ڈھونڈ رہا تھا یہ گیان کی, مائی پرپز آف لائف, اسپرچل کی کلاسز میں جا رہا ہوں. بات اتنی سی ہے کہ ایک اچھی سی بات تو کر لو,
1: اچھا سا سوچ لو, اچھا سا سوچ لیں گے اچھی سی بات تو اپنے آپ ہو جائے گی.
0: نہیں بٹ ان سب سے اچھا مجھے سر آپ کے سے بات کرتے ہوئے یہ لگ رہا ہے کہ آج پرپز آف لائف, مجھے کئی لوگ پوچھتے ہیں آئی ڈونٹ نو مائی پرپز آف لائف, آئی ڈونٹ نو. مطلب یہ ہے کہ جو ہماری پرپز آف لائف یہ ہے اب کہ ہم اپنی اوریجنل فارم کو ڈھونڈیں کہ ہم کیا تھے,
1: ہمیں
0: کیا ہو گیا.
1: جیون کے گولز بنانے ہیں. جیون میں لوگ گولز بناتے ہیں کہ مجھے یہ بننا ہے, پھر یہ کرنا ہے, پھر یہ کرنا ہے. وہ جیون کے گولز ہوں گے, وہ ٹائم ٹو ٹائم چینج ہوتے جائیں گے. آج یہ گول ہے, پانچ سال بعد الگ گول ہوگا, اس کے اگلے سال الگ گول ہوگا. گولز بدلیں گے, پرپز سیم رہے گا. دس وی ہیو ٹو ریمبر. گولز آر لائک یو نو لائک ا روزری, ایک مالا, موتیوں کی مالا ہے. تو جو موتی ہے نا الگ الگ, وہ ہیں جیون کے گولز. ایک بچے کے لیے گول ہوتا ہے مجھے نرسری میں ایڈمیشن مل جائے, پھر اس کا اگلا گول ہوگا میں پاس ہو جاؤں اس میں, پھر ایسے کرتے کرتے وہ ٹینتھ تک آئے گا, ایسے کرتے. یہ ہماری موتیاں, یہ سارے موتی ہیں. لیکن اس سارے موتی کو پیروتے ہوئے پکڑتے ہوئے جو دھاگا ہوگا, وہ پرپز آف لائف ہے.
0: یہ دھاگا کیسے پرپز آف لائف ہو گیا؟
1: چھوٹا سا بچہ لیتے ہیں, گول ہے نرسری میں ایڈمیشن, صرف اتنا گول, ہم پری اسکول جو کہتے ہیں اس میں ایڈمیشن. آج اس کی ایڈمیشن کے لیے بھی بچے کو بھی اسٹریس, پیرنٹس کو بھی اسٹریس, اینگزائٹی بھی, وری بھی, فیئر بھی, انسیکیورٹی بھی, اور دوسرے کو مل گئی تو جیلسی بھی. رائٹ, گول اچیو کرنے میں. لیکن پرپز آف لائف کیا ہونا تھا, جیسے آپ نے کہا اوریجنل کوالٹی آف دا سول کو ریڈیئٹ کرنا. مجھے ایڈمیشن چاہیے, لیکن اس کا میں نے ڈر نہیں کریٹ کرنا, اس کی ٹینشن نہیں کریٹ کرنی, اور دوسروں کو خوش دیکھ کر ان سے ایرشا نہیں کرنی, ان کو سہیوگ دینا, پھر نرسری میں ایڈمیشن لینی ہے, ایسے کرتے کرتے ٹینتھ کو بھی پاس کرنا ہے. اس کی 10 years آف اسٹڈی میں وہ ہر سال ایک گول بناتا ہے, آج مجھے فرسٹ آنا ہے, اس بار مجھے اسپورٹس میں جیتنا ہے, اس بار مجھے یہ پلے کرنا ہے. یہ ایک بچے کے چھوٹے چھوٹے گولز ہوتے ہیں جیون. لیکن اس گولز کو اچیو کرنے میں اگر وہ ہر سال اسٹریس بھی کریٹ کر لیتا ہے, اداس بھی ہو جاتا ہے, کہیں اس کو وہ نہیں اچیو ہوتا گول تو وہ ڈپریسڈ بھی ہو جاتا ہے. اگر دوسرے کر رہے ہیں اچھا, ان سے وہ ایرشا کر کے ان کے اگینسٹ کچھ غلط بھی پھیلا دیتا ہے, تو وہ گول تو اچیو کر لے گا, لیکن اس کا جو دھاگا ہے وہ پرپز آف لائف. کیونکہ پرپز آف لائف اوریجنل کوالٹی آف دا سول تھا. ہمیں یہ سب کچھ کرنا ہے, ہمیں
0: پرپز آف لائف اور گول کو کنفیوژن میں آ گیا.
1: کوئی کنفیوژن نہیں,
0: ابھی اس لیے ہو گیا کہ جو پرپز آف لائف ہے اس کو چھوڑ کے گول کو پرپز سمجھ لیا.
1: بیوٹیفل. اینڈ گول کو پرپز سمجھنے کے کارن اس کو اچیو کرنے کے لیے کچھ بھی کرنے کے لیے ریڈی تھے,
0: پرپز کو بھی بھولنے تیار ہیں.
1: پرپز ہی یہ سمجھا نا کہ مجھے یہ بننا ہے.
0: ہاں,
1: تو اگر سپوز میرا پرپز آف لائف, میں نے یہ سمپل لیتے پھر سے, مجھے یہاں سے یہاں تک چل کے جانا ہے, یہ میرا گول آف لائف ہے,
0: ناٹ دا پرپز آف لائف.
1: یہ میرا گول آف لائف ہے کہ مجھے اب یہاں جانا ہے, وہاں پہنچ گئی نا اس کے بعد وہاں جانا ہے, یہ میرے گولز ہیں. को हम कहते हैं गोल, शॉर्ट टर्म माइल स्टोन्स. पर्पज ऑफ लाइफ क्या है? सीधा, हेल्दी, औरों को साथ में सहयोग देते हुए प्यार से मुझे वहां तक पहुंचना है. वो था धागा, वो पर्पज ऑफ लाइफ, उस गोल तक पहुंचने का.
0: बट उस गोल तक ना भी पहुंचे, बट पर्पज ऑफ लाइफ इज मोर इम्पोर्टेंट. वैल्यूज, प्यार से रहना है, करे पहुंचे ना पहुंचे इज नॉट वेरी इम्पोर्टेंट. ये
1: भी सोचना है. अगर मैंने उस धागे को नहीं याद रखा कि ये पर्पज ऑफ लाइफ है, एंड मैंने कहा ये पहुंचना ही मेरे जीवन का लक्ष्य है, यहाँ पहुंचना,
0: चाहे कुछ भी करूं,
1: चाहे कुछ भी हो जाए, अब मेरे रास्ते में अगर आप आ गए
0: काट दो.
1: और ये करने से कि दूसरे को गिरा दो, दूसरे को हरा दो, दूसरे के अगेंस्ट झूठ भी बोल दो, दूसरे को क्रिटिसाइज भी कर दो,
0: उस पर झूठे इल्जाम लगा के उसको जेल में भी डाल दो,
1: हाँ वो बड़े लेवल तक वो भी हो सकता है, लेकिन ये करने करने से मैं अपने पर्पज ऑफ लाइफ के ऑपोजिट कर रही हूँ.
0: टोटली
1: ऑपोजिट करने से क्या हो गया कि पर्पज ऑफ लाइफ था कार्बन डाइऑक्साइड लेना, ऑक्सीजन देना. अगर मैंने उसका ऑपोजिट करना शुरू कर दिया, उस पेड़ ने अगर उसका ऑपोजिट करना शुरू कर दिया,
0: तो पहले सिम्टम्स तो दिखते ही हैं, पीले पत्ते होने लगते हैं.
1: वो ही हमारे सिम्टम्स आज दिख रहे हैं. हम आज अपने पर्पज ऑफ लाइफ का ऑपोजिट कर रहे हैं. इवन अ सिंपल थिंग लाइक कोऑपरेशन, ये पर्पज ऑफ लाइफ था. जब से कम्पीट करना शुरू कर दिया, आप मेरे साथ रेस में हैं, तो मेरा पर्पज ऑफ लाइफ आपको हराना बन गया. तो मैंने पर्पज ऑफ लाइफ के ऑपोजिट जब करना शुरू कर दिया, तो आत्मा अंदर ही फिर क्या हो गई. जब आपसे ईर्ष्या करनी शुरू कर दी, जब मुझे नाराजगी, दुखी हुई कि आप खुश क्यों हैं, तो मैं अंदर से क्या होते जाऊंगे फिर. सो वी हैव टू ऑलवेज रिमेम्बर गोल्स वेरी इंपॉर्टेंट, लेकिन गोल को अचीव करते करते पर्पज ऑफ लाइफ के कंपस को नहीं गिराना है रास्ते में. गोल की तरफ चलना है, लेकिन कंपस के डायरेक्शन को देखते हुए. आज हमने अपने कंपस को ही फेंक दिया कि डजेंट वर्क, वैल्यूज डोंट वर्क, ऑनेस्टी वर्क नहीं करती, कोऑपरेशन वर्क नहीं करती, मुझे तो सिर्फ वहां अचीव करना है चाहे कुछ भी हो जाए. कंपस को ही फेंक दिया, फिर पहुंच भी जाते हैं और उसके बाद कहते हैं व्हाट इज द पर्पज ऑफ माय लाइफ, हम क्यों हैं इस जीवन में, हमारे जीवन का लक्ष्य क्या है. दिस वी नीड टू होल्ड ना. सब गोल्स अचीव करने हैं, और जितना सीक्रेट ये है कि जितना पर्पज ऑफ लाइफ को पकड़कर गोल की तरफ चलेंगे, तो गोल को अचीव करने की पॉसिबिलिटी डेफिनेटली गोइंग टू बी हायर.
0: आपने ऐसा बताया ना, कंपस को पकड़ के ऐसे देखना, तो मुझे आएगी दिए का ऐसा एक फीलिंग आई. तो दिए को, दिए जो रास्ता दिखा रहा है, कंपस जो रास्ता दिखा रहा है, दिए जो रोशनी दे रहा है, उसी को हम फेंक देंगे तो अंधेरे में.
1: हमें क्या लग रहा है कि हमारा ये कंपस हमें हमारे गोल से पहुंचने के लिए रोकेगा. दिस इज व्हाट वी फील. यू नो, अगर मुझे लगे कि मुझे वहां पहुंचना ही मेरे जीवन का लक्ष्य है, और आप बीच में आए, ठीक है, और अगर मैं दो मिनट रुकी आपकी हेल्प करने के लिए, तो मुझे लगता है आप मेरे गोल में पहुंचने के बीच में ऑब्स्टिकल आ गए हैं. आई डिड नॉट नो कि आपको हेल्प करने में ही आई एम अचीविंग माई पर्पज ऑफ लाइफ. एंड इसीलिए हम अंदर ऐसे घुटते जा रहे हैं, डिप्रेस्ड हो रहे हैं, दुखी हैं, उदास हैं, चिड़चिड़े हैं, बिकॉज वी ट्रीटेड दीज थिंग्स एज ऑब्स्टिकल्स, वेयर एज दे हैड कम इन आर वे सो दैट वी कुड इंक्रीज आर हैप्पीनेस.
0: इसका मतलब ये है कि पेड़ हमसे ज्यादा इंटेलिजेंट है. अपना पर्पज ऑफ लाइफ तो जानते हैं कि कार्बन डाइऑक्साइड लेना और इंसानों को और प्रकृति में ऑक्सीजन देना.
1: प्रकृति में हर चीज ही दूसरों को देने के लिए है, हर एक चीज. एंड वी आर ऑल इंटरकनेक्टेड, लुक एट दिस यूनिवर्स. हम इंटरकनेक्टेड हैं सिर्फ एक दूसरे को देने के लिए. और जब हम सारे उस तरह से वर्क करेंगे, दिस वर्ल्ड विल बी अ ब्यूटिफुल प्लेस.
0: ब्यूटिफुल. थैंक यू सो मच सिस्टर.
1: ओम शांति.
0: ओम शांति. थैंक यू.
2: द सन्स एनर्जी इज ऑलवेज देयर, बट व्हेन फोकस्ड थ्रू अ मैग्नीफाइंग ग्लास बिकम्स power to burn paper. Similarly, soul energy when focused through our purpose of being will become power which will reflect in our behavior and interactions. The magnifying glass is our purpose. We feel that people's habits are wrong and we ask them to change. In spite of our best advice,

تو پیشت ثابت رفتی از پلیکلین آرام افنگی که چشت جری رفتی همارا از کبیشه از رشت رو بدی گنی همار کسی کری اما می سکنای راجیو کی بیدی چو بابا کی یاد کا ابھیاس کرتی سمی رشت گنو دیبی گنو و شکتیوں کے سنکلپوں کا چنتن گہرائی سے وہ بار بار کرنا چاہیے इससे श्रेष्ठ व सुदृढ़ वृत्ति का निर्माण होगा। कर्मयोगी की वृत्ति रखकर हम कर्म करें तो कर्म भी श्रेष्ठ होगा तथा खुशी भी रहेगी। हमें यहाँ पे स्वदर्शन चक्र भी फिराना है। इसका भी क्या है, चुने हुए उत्तम गुण व शक्तियों के श्रेष्ठ संकल्पों को अपने स्वदर्शन चक्र में सुविधा अनुसार पिरो लेना चाहिए। जब कम से कम 8 बार स्वदर्शन चक्र चलेगा तो उतनी ही बार श्रेष्ठ गुण के संकल्पों पर भी ध्यान जाएगा तथा उनकी धारणा उनको धारण करने की वृत्ति बन जाती है। सत्संग का अर्थ है ही सत्य का संग। संग का ही रंग चढ़ता है शिव बाबा की दैनिक मुरली। क्लास से पढ़कर सत्य का

चमके डगमग डगमग नैया डोले रिम झिम पागल बरसे रामा हो गुन गुन गुन गुन भौरे घूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो गैया नाचे बांसुरी बजाए रे।